ओटागो एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार साँझ 6:30 बजे प्रसारण हुँदै आएको कार्यक्रम हाम्रो आवाज अब छिट्टै मानवा टु पिपल्स रेडियोबाट हरेक बिहिबार साँझ 7 बजे पुनः प्रसारण हुने भएको छ। यो तपाईँको आवाज, मेरो आवाज र हामी सबैको आवाज हुनेछ। सुन्न न